0: कहते हैं केसन के प्रोडक्ट लाजवाब हैं, लास्ट में शब्बीर उस्ताद, जुल्फकार अंकल और सब शादी शुदा लोगों को सलाम हो गए। चलो ठीक है, अस्सलाम वालेकुम केटीए। उर्दू वाली मानूर आ चुकी है हमारे साथ, कैसे हो उर्दू वाली मानूरों केटीए? अब सबको फायदा पहुंचा रहे हो, मगर जिनका वजन कम है उनके बारे में कब सोचोगे? आपको पता है जिनका वजन कम हो उनको सब कहते हैं कि हवा आएगी तो बाहर, हवा आए तो बाहर मत निकला करो, कहीं तुम्हें उड़ा ना ले जाए। तो उड़ ना जाओ। बहने कुछ ऐसा कहती हैं घर वाले हमारे बारे में, सोच लो कुछ वजन बढ़ाने वाली कोई फक्की जल्दी ले आओ, मुझे बहुत इंतजार है केसन वजन बढ़ाने वाली फक्की का। और अनीसा को, अरूबा को, सबको सलाम। तो भाई ये फार्मूला बहुत जल्द आप लोगों को मिलने वाला है, ठीक है जनाब। आज भी सुबह सुबह मुझे एक दुकानदार की कॉल आई, हैदर मेडिकल स्टोर रंगपुर अड्डा से, कि भाई एक फैमिली है जो पंजाब से आई हुई है और वो कह रही है केसन की वो वाली फक्की दो जो वजन बढ़ाती है। मैंने कहा भाई हमारे पास तो अभी पहुंची नहीं है, तो मैंने उनको कहा भाई आने वाली है लेकिन अब आई नहीं है, कम से कम आप हमारी बात को पूरा सुना करें, जब आएगी तो आपको बताएंगे कि आ गई है। तैयारी में टाइम चाहिए होता है, प्रिंटिंग में टाइम चाहिए होता है, बॉक्स बन रहा होता है उसमें बहुत सारा टाइम होता है हमारे लिए, ठीक है। एक होते हैं हमारे ट्रायल, पहले हम ट्रायल कर लेते हैं, समझ आ जाती है कि चीज के रिजल्ट हैं, लोग मुतमईन हैं, फिर उसके बाद हम उसके ऊपर काम शुरू करते हैं प्रिंटिंग के हवाले से। तो इंशाल्लाह वेट गेन फार्मूला इंशाल्लाह आपको ईद के बाद या इससे थोड़ा पहले हो सकता है, थोड़ा पहले है मुश्किल, ईद के बाद जरूर आपको मिलेगा जो आपका वजन बढ़ाएगा। स्पेशली ये प्रोडक्ट उन लोगों के लिए होगी जो लोग कहते हैं मैं क्या करूं, मैं 3 रोटियां सुबह भी खाती हूं, 3 रात को भी खाती हूं, मुझे लगता जो नहीं है तो मैं क्या करूं, तो वही 3 रोटियां आपको लगना शुरू हो जाएंगी जब आप केसन का वेट गेन फार्मूला जो है आप स्टार्ट करेंगे इंशाल्लाह, ठीक है। जिस तरीके से वेट कम पेट कम से आप लोग वजन कम कर रहे हैं हमारे इस फार्मूले से, और ये जो दूसरा फार्मूला आप लोगों के लिए हम लेके आ रहे हैं जनाब, वो वजन को घटाने वाला है, आपके एक्स्ट्रा चर्बी को पिघलाने वाला है। अस्सलाम वालेकुम, साकिब है हमारे साथ चश्मा मिराज से, कहते हैं आपका प्रोग्राम बहुत अच्छा है। एंड खलील चाचू आपको सलाम, वालेकुम अस्सलाम वालेकुम शिवाज से अब्दुल हादी हमें सुन रहे हैं जी, बहुत शुक्रिया। एंड उसके बाद कौन है, सलाम खलील अवान साहब कैसे हो आप, निसार महसूद नहीं आया, निसार महसूद तो आने के लिए तैयार है, बस वेट कर रहे हैं, शायद कल परसों में हमारा सिस्टम ओके हो जाए, तो जैसे होगा तो फिर डेफिनेटली जनाब पश्तो वर्जन के साथ जो है सलाम भाई फरहत, फरहत हूँ पहाड़पुर से, कैसे हो भाई, हमने वेट कम पेट कम फक्की ली है और सुबह गर्म पानी से खाते हैं, गर्म पानी के साथ और ठंडे पानी के साथ, है तो बिल्कुल जरूरी नहीं है गर्म पानी के साथ, सर्दियों में बहुत ठंडा पानी होता है तो गर्म चीज जो होती है वो आपके मादे में जल्दी इफेक्टिवली काम करती है, तो इजीली आप एक चम्मच मुंह में डालकर ऊपर से पानी डाल लें, सिंपल, इतना मुश्किल तो नहीं है कि आप ना पी सके, लोग तो मजे ले लेकर हमारी वेट कम पेट कम को खाते हैं जी। कॉलर है हमारे साथ, अस्सलाम वालेकुम।
1: वालेकुम सलाम रहमतुल्लाह बरकातहू
0: जनाब, जनाब
1: कैसे हो?
0: मैं अल्हम्दुलिल्लाह, मास्टर रफीउल्लाह साहब हमारे साथ हैं,
1: मास्टर फतेउल्लाह साहब जी,
0: पर नाम मैं क्यों भूल जाता हूँ, रफीउल्लाह क्यों बोलता, फतेउल्लाह साहब कैसे हैं जनाब, ठीक है आप?
1: अल्हम्दुलिल्लाह जी अल्हम्दुलिल्लाह, आप कैसे हैं?
0: आप टांक में वाहिद हमारे, बाकी हिडन कस्टमर जरूर शुरू होंगे लेकिन जो जाहिरी तौर पर वो मास्टर साहब हमारे जो है यूजर हैं, तो आपकी जिंदगी में माशाल्लाह केसर दाखिल हो चुकी है ना मास्टर साहब?
1: इंशाल्लाह इंशाल्लाह।
0: तो इन चीजों को इस्तेमाल करते हुए आप मुतमईन हैं हमारे प्रोडक्ट्स को इस्तेमाल करते हुए?
1: मैं इसके पहले अभी तो टांक आ गया ना, पहले मेडिकल खान में, मेडिकल खान में इस्लामिक कॉलोनी मेरे चाचू का घर है।
0: अच्छा जी,
1: पहले मैं कुछ जानता था, इसको देखा था, माँ को नहीं किया था।
0: अच्छा जी,
1: नाम भी सुना था,
0: ठीक है।
1: अभी तो टांग में आ गया ना, अभी तो हमारे डिस्ट्रीब्यूटर और सारे मार्केट में इंशाल्लाह,
0: हाँ
1: तो ये फैल जाएगा इंशाल्लाह,
0: इंशाल्लाह जी फैल जाएगा, जैसे जैसे लोग इस्तेमाल करते जाएंगे एक दूसरे को बताते जाएंगे और मैक्सिमम हमारे कस्टमर जो है बनते जाएंगे, तो माशाल्लाह शिफा दर्द के आप यूजर हैं। और जो फ्री चीजें आपको मिली थी वो मिली है, जाफरानी साबुन मिला है, परफ्यूम मिला है?
1: मैं टांग नहीं गया उसी दिन, तो मैंने जो चीज उठाई میں نے ایک آدمی بھیجا تھا اس کو دیے تھے.
0: ٹھیک ہے.
1: وہ ہمارے اس صدام مارکیٹ میں ہمارا ایک گاؤں کا ایک لڑکا ہے, ادھر اس کا ہوٹل ہے چائے کا.
0: ٹھیک ہے جی.
1: وہ صبح جاتا ہے, اس وقت آ جاتا ہے اثر کو.
0: ٹھیک ہے جی.
1: اس کو دیے تھی وہ سامان, وہ تیل بھی اور وہ پکی بھی.
0: اچھا نہیں میں یہ پوچھ رہا ہوں اس کے ساتھ جو فری چیزیں ملی ہیں وہ
1: مجھے فون پر بتا دیا کہ ایک چیز, میں نے کہا ایک ہو جائے تو وہ آپ کو بتایا ہے اور
0: میں وہ نہیں بات کر رہا, میں یہ کہہ رہا ہوں کہ آپ نے وہ چیز استعمال کی ہے, میں یہ پوچھ رہا ہوں جو فری ملی تھی.
1: استعمال تو کیے ہیں, پکی استعمال کر رہا ہوں, تیل اور شفا درد استعمال کر رہا ہوں میں بھی, اور میں نے بہن کے لیے خریدی ہے.
0: اچھا جی. اور نہیں فری جو ملا, فری ساتھ میں میں یہ پوچھ رہا ہوں جو فری میں ساتھ میں آپ کو صابن ملا تھا وہ اس کو استعمال ابھی کیا ہے یا نہیں کیا؟
1: نہیں نہیں کیا, وہ نہیں کیا, وہ ابھی نہیں کیا, کل کل یا پرسوں میں جاؤں گا ٹرانگ ان شاء اللہ.
0: اچھا ٹھیک ہے, ادھر ہی ہے.
1: تو اور کریم بھی لاؤں گا اور صابن بھی لاؤں گا اور فیس واش بھی لاؤں گا ان شاء اللہ.
0: ہاں فیس واش بھی ہمارے خریدے ہیں اور صابن اور کریمیں بھی ان شاء اللہ. آگے عید آ رہی ہے اور پرفیوم بھی ساتھ میں لیجیے گا تاکہ عید کے اوپر کام آئے. ٹھیک ہے جناب, بہت شکریہ جناب, تھینک یو جی. ماسٹر فتح اللہ صاحب ہمارے ساتھ ٹانگ سے موجود تھے. اور ویسے یوزر تو اس وقت ہمارے بہت سارے بن چکے ہیں وہاں پر, یہ نہیں ہے کہ جو لوگ کال کرتے ہیں وہی یوزر ہوتے ہیں, کیونکہ ہمیں ڈیلی فیڈ بیک ٹانگ سے آ رہا ہوتا ہے اور ڈیلی تین چار پانچ لوگ جو ہے وہاں سے جو شاپنگ کر رہے ہوتے ہیں, لیکن وہ ہر کوئی ایف ایم نہیں سن رہا ہوتا, اس کے فیڈ بیک بھی نہیں دے پاتے, کیونکہ سائلنٹ لسنرس کی تعداد کئی گنا زیادہ ہوتی ہے ایکٹیو لسنر سے. ٹھیک ہے جناب, یعنی کہ ٹانک ہو گیا یا ڈیرا ہو گیا یا پہاڑپور ہو گیا, جو سائلنٹ یوزر ہوتے ہیں وہ ایکٹیو یوزر سے کئی گنا زیادہ ہوتے ہیں. یعنی کہ جو آپ کے ایکٹیولی جو کال کرتے ہیں یا میسج کرتے ہیں یہ مشکل سے 10-12% ہوتے ہیں, 10-12% سے بھی کم ہوتے ہیں میرے خیال میں. لیکن اصل یوزر جو ہوتا ہے وہ جو سائلنٹلی جو ہے وہ آپ کا پروگرام سن رہا ہوتا ہے اور چیزوں کو بائی کر رہا ہوتا ہے. تو جناب ٹانک والوں کے لیے ایک دفعہ پھر سے بتاتا چلوں کہ جناب یہ آفر جس کو ہم بسم اللہ پیکج کہتے ہیں, 1000 کی چیزیں, اب اس 1000 کے اندر کیا کیا آ سکتا ہے؟ اس کے اندر آپ آئل اور شیمپو خرید سکتے ہیں اور کریم بھی خرید سکتے ہیں. یعنی کہ 1000 روپے کے اندر آئل بھی آ جائے گا, شیمپو بھی آ جائے گا اور کوئی بھی آپ کریم خریدے نا وہ بھی اس کے اندر آ جائے گی. تین چیزیں خرید لیں گے 1000 روپے کی تو ساتھ میں دو چیزیں آپ کو فری میں مل جائیں گی, صابن بھی فری میں ملے گا. یعنی کہ 1000 کے اندر آپ آئل اور شیمپو لیں گے, ٹھیک ہے جناب, اور کریم لیں گے تو جو صابن اور پرفیوم ہے دو چیزیں آپ کو اس کے ساتھ فری مل جائیں گے. 1000 کے پیکج کے اوپر یہ دو چیزیں آپ کو فری آف کاسٹ یعنی کہ فری آپ کو مل جائیں گی. تو اس پیکج سے ضرور فائدہ اٹھائیے, یہ محدود مدت کے لیے ہو سکتا ہے, ایک ہفتے کے لیے ہو, اس سے زیادہ نہ ہو, تو اس سے جلدی اس فائدہ اٹھا لیں. پہاڑپور ڈیرہ اسماعیل خان میں ہر چھوٹے بڑے سٹور کے اوپر ہماری پروڈکٹ موجود ہوتی ہیں. اگر آپ مجھے ظفر آباد میں سن رہے ہیں تو حاجی زری جنرل سٹور, حاجی جنرل سٹور جو ہے وہاں پر آپ کو کسن پروڈکٹ ملیں گے. کاری جنرل سٹور کے اوپر, عبد الرحمان جنرل سٹور کے اوپر, ان سب کے پاس کسن کے پروڈکٹ موجود ہوتے ہیں. یہ میں ڈیرا کی بات کر رہا ہوں. اس کے علاوہ ڈیرا کے اندر امان آرسرا, فاروق آرسرا, شیش محل, فرید کاسمیٹک, گلشن کیش اینڈ کیری, ٹھیک ہے جناب, اور مسلم بازار کے اندر جناب رومان کاسمیٹک والے بیٹھے ہوئے ہیں جناب, گلف سینٹر کے بالکل سامنے. آپ وہاں پر جائیں گے ہمارے ساری پروڈکٹس وہاں پر موجود ہوتی ہیں. اس کے ساتھ ساتھ ڈیرہ اسماعیل خان میں راجہ جنرل سٹور, حاجی گل جنرل سٹور, مدینہ ورائٹی, احمد جنرل سٹور چگلہ کے ساتھ جو بیٹھے ہوئے ہیں, یہاں پر آپ کو کیسن کے سارے پروڈکٹ ملیں گے. کیسن شاپ ڈیرہ اسماعیل خان کے اندر موجود ہے, جہاں سے آپ خریداری کر کے کوپن بھی حاصل کرتے ہیں اور آپ کو چیزیں بھی کافی سستی ملتی ہیں. ٹھیک ہے جناب, ٹانگ کا میں نے بتا دیا کہ جناب ٹانگ کی جتنی بڑی مارکیٹیں ہیں, صدر پلازا, رمضان پلازا, صدام پلازا, افسر خان پلازا, البدر مارکیٹ اور ڈبرا کے جتنے بھی دکاندار ہیں ان سب کے پاس بھی کیسن کے سارے پروڈکٹ موجود ہیں, جتنے بھی پروڈکٹ ہم آپ لوگوں کے ساتھ ذکر کرتے ہیں. ٹھیک ہے, پہاڑپور کی اگر بات کریں تو ڈہوتر اڈا کے اوپر شیر ولی کنڈی جنرل اسٹور, نعیم کنڈی جنرل اسٹور, اور ڈیرہ اسماعیل خان میں یوسف چوک کے اوپر زاہد شاپنگ سینٹر, ٹھیک ہے جناب, اور مزار والی گلی میں عمر جنرل سٹور ہے, آپ یہاں سے بھی ہمارے پروڈکٹ سارے کے سارے حاصل کر سکتے ہیں. سی آر بی سی پر وسیم جنرل سٹور ہے, محمود جنرل سٹور کے نام سے, وہاں سے حاصل کر سکتے ہیں. ڈوتر اڈا کے اوپر نعیم کنڈی, شیر ولی کنڈی, ٹھیک ہے جناب, اور जो है रंगपुर अड्डा के ऊपर हैदर मेडिकल स्टोर, नियाजी मेडिकल स्टोर, हसीब जनरल स्टोर और जमील नियाजी, इन सब के पास अवेलेबल है। पहाड़पुर के अंदर नवीद जनरल स्टोर, जिशान जनरल स्टोर, इनाम ताज महल, बिस्मिल्ला एंड फ्रेंड्स एंड फैमिली और अवेस जनरल स्टोर, जी जनाब हसन भाई का सेटअप जो है, जहाँ पर दुकानदार हजरा सुन रहे हैं और वो दुकानों के ऊपर अपनी प्रोडक्ट रखना चाहते हैं तो वो जनाब अवेस जनरल स्टोर के ऊपर जाए और वहां से हमारे किसी भी परेशानी के हल के लिए अगर आपको हमारी प्रोडक्ट के हवाले से इंफॉर्मेशन चाहिए या आपके इलाके में हमारी प्रोडक्ट मौजूद नहीं है और आप चाहते हैं कि केसन की प्रोडक्ट आपके शहर के अंदर भी आ जाए तो हमारे इन नंबर्स के ऊपर रब्ता कीजिए, हमें आगाह कीजिए अपने इलाके के स्टोर के बारे में जहां पर आप चाहते हैं कि आप यहां पर प्रोडक्ट अवेलेबल होने चाहिए, तो हम जरूर अपनी भरपूर कोशिश करेंगे कि आपके इलाके आपके महल्ले गली में केसन की प्रोडक्ट मौजूद हो। तो हमारा नंबर नोट कीजिएगा, कलम पेंसिल कागज उठा लीजिए और लिखिए 03449363366, 03449363366, एक दफा फिर से 03449363366, इस ऊपर आप कॉल कर सकते हैं। राजा गफूर जो है एंड के ऊपर हमारे साथ आते हैं तो कॉलर से भाई ये रिक्वेस्ट होती है कि काइंडली आखिरी एक दो मिनट में कॉल मत किया करें, ठीक है जनाब। जब आखिरी एक दो मिनट में आप कॉल करते हैं तो हमें प्रोग्राम को समाप्त भी करना होता है, खुलासा भी निकालना होता है और तीन स्टेशन हैं तो उनको कोई मसला दरपेश ना हो और इन टाइम जो है हम अपना प्रोग्राम बंद कर सकें। तो एक स्टेशन होता है तो कोई गुजारा कर लेता है, लेकिन तीनों के तीनों ऐसे नहीं होते कि आपको एक दो मिनट ऊपर दे दें। तो कोशिश क्या करें, राजा कपूर कॉल कर रहे थे तो कोशिश क्या करें कि आखिरी एक दो मिनट में कॉल से गुरेज किया करें, 10-15 मिनट पहले कॉल करें ताकि तसल्ली से हम आपके बात सुन पाए। तो जनाब ये था हमारा आज का प्रोग्राम, उम्मीद है आपको पसंद आया होगा। केसन के हेल्थ से रिलेटेड, खूबसूरती से रिलेटेड प्रोडक्ट अवेलेबल आपके इलाके में मौजूद है, खरीदिए, इस्तेमाल कीजिए और उन लोगों में शामिल हो जाइए जिनको हम ढेर सारा प्यारा कहते हैं। कल तक के लिए इजाजत, अल्लाह ने के पास।